0: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तेहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो कशीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: सूफी सदा ये प्रोग्राम जो प्रत दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ 10:30 बजे ताम नश सदान वली बोजो प्रोग्राम सूफी सदा।
2: मून SWR पीवीसी पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियां बनाने वाले अब लाए हैं मजबूत पायेदार और आला तरीन क्वालिटी के मून SWR पीवीसी पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है, मून SWR पीवीसी पाइप्स एंड फिटिंग्स।
3: घर का एसी हो या गीजर, वोल्टेज का हीरो सिर्फ एक BS वॉइस स्टेबलाइजर्स। पावर फ्लक्चुएशन सॉर्टेड, लॉन्ग लाइफ फॉर योर अप्लायंसेस गारंटीड। BS वॉइस, दैट्स बेस्ट सर्विस। कॉल नाउ 9419001960।
4: شمس فقیر چھ زبان ہند اک اہم نامہ وار تو بہلی پائے شاعر اوسمت یم چینکرال محلہ سری نگر روزان اصل ناو اسک محمد صدیق بٹ اگرچہ کینچن ہند ون زرام اسک نہ بٹ بلکہ اسک شیخ یہ زا سن چھ 1843 عیسوی ون یم 10 وری شال بفی ہندس اکس کارخانس من آئی قصب کار ہچن خاطر ترا ات کارخانس من سبدک نیام صبس سی تعلق نیام صبن واتن یم پنس مرشد سوچ ملیار صبس نشی یس قرفل محل روزان اس سوچ ملیارس نشی کم کاسا سلوکش تعلیم رٹن پتہ گئی یم امرتسر تت سبز کستام کلندرس نشی معرفتش بیئی انتظام کی کال امرتسرس مز روزت آئی یم واپس کشیری تو کورک نیتھر مگر چینکرال محل ترویت گئی کرش پور بڑگوم ات سپدی مغار نشین تی بلاخر گئی 1904 عیسوی اندر واصل بحق امویز اس یم تروٹ وہر یم آئی پنس مکان کس آنگنس اندری دفن کرن کشری شعری اندر چھ یہند صوفیان تجربہ رنگا رنگی تو یہ روحانی زانکاری سٹھا وسیع یہند کلام پریت چھن یت کت کان تہ شک روزان زی یمو چھن بوزن پٹھی یوت بلکہ پان وچت تہ سنت پرت مرحلس پرت کیفیت تہ پرت جذبس کہو احساس زیو بخشنچ کوشش کرمچ امی خصوصیت کن رود یم صوفی شعرن اندر منفرد نمایاں تہ سرس شمس فقیر اس اخ سلک تو سلوک وت پکن چھ تل قدم تو ووت منزلس امہ خاطر گڈنی پنن پان کارن تو ویگلاون سو عشک نار دلس اندر وزناون تو جمک جمک کرناون یس انہ وت ہند ان گٹ گوش تراوان چھ امی عشق ست معشوقس اتھ یوان تو سلوک وت قائم تو دائم سپدان یہ سہ بے آنتھرو سمندر یمک ووت نس لوب نہ ہک زان لبت اوے سلک یا عاشق ذات حق زندگی من اسیت تی زندگی نش بدون زند پانے گسی مرن یہ یا ونو زند پانے مران مگر عشق پراونچ یہ عمل سٹھا کریٹ یہ نمناک واناک تو سنگلاک وطن ہند مسافر لاگنچ عمل ات چھن لتن ہند ماز ات یوان کی بلکہ چھ لتن ہند ماز وطن لاران یہ ڈون گودر ست

0: रेडियो एक ऐसी आवाज जो हर घर, हर गली, हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: प्रोग्राम बोजान सूफी सदा ये प्रोग्राम प्रत दो आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ साढ़न दहन बजन ताम नश्र सब्दा।
2: سامین صوفی ریشی وزارن پیٹ مبنی پروگرام اسی تو بوزان صوفی صدا تجک پروگرام اسمر می شمس فقیر سبس پیٹ تو کلمکار اس امین کامل یہ چھا خاش ونی سری نگر سون دائی ملان بوزے ہو ہماری آواز اب تک آخاش ونی سری نگر سے پہنچ رہی ہے میڈیا ویو 268.1 میٹر یعنی 1116 کلو ہرٹز کے علاوہ آپ ہمیں سن رہے ہیں FM 103.5 MHz پر سامعین ہماری پیام صبح کی نشریات جاری ہے میں ہوں آپ کی میزبان فہمیدہ اور میرے ساتھ ہے میری ساتھی تسلیم تو سامعین آئیے سنتے ہیں ہمارا لائیو انٹریکٹیو پروگرام ہماری ساتھی تسلیم کے ساتھ
3: شکریہ فہمیدہ مجھے کنیکٹ کرنے کے لیے اور سامعین آپ کو بتا دیں کہ اس پروگرام میں پھر سے ہمارے یعنی آپ کے ہوسٹ جو ہیں آپ کا ویلکم کرتے ہیں اور ابھی